आज जति बेलै खनाटौ रेसामोङ विश्वनाथ देव ब्रह्म भाइ रेसाब्जक रेसामोङ नरक खनाका नरकको पार्टिसिपेट खेलका रेसामोङ हो तामुङ बेसे भयो तेताङ सान्दरङ बागे रेसामोङ नरक साइतुदी सामुङ खनादी आवनि यागुल नरकमा सामुङ सङ्गै खनादी अरेसामुङ